0: 8 AM पाकिस्तान स्टैंडर्ड टाइम। अस्सलाम वालेकुम। ट्यूसडे 22nd रबीउल सानी 15 सितंबर 2026। दिस इज़ रेडियो पाकिस्तान, द न्यूज़ रेड बाय हम्माद कियानी। फर्स्ट द हेडलाइंस। प्राइम मिनिस्टर हैज़ डायरेक्टेड अथॉरिटीज कंसर्न टू लॉन्च एक्सटेंसिव अवेयरनेस कैंपेन ऑन मीडिया टू गेट फ्यूल सब्सिडी अंडर स्पेशल रिलीफ स्कीम। President and Prime Minister have reiterated Pakistan's steadfast support for Lebanon's sovereignty and territorial integrity. Minister for Finance has emphasized importance of diversifying trade between Pakistan and Canada. International Day of Democracy is being observed today.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر۔ دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1۔
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: शाम के 5 बजे हैं। अस्सलामु अलैकुम, ये रेडियो पाकिस्तान है। सोनिया अदनान से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म ने बरामदी अमल को आसान, तेज और मजीद शफाफ बनाने की हिदायत की है। नायब वज़ीर आज़म ने अक़वामे मुत्तहिदा के मंशूर के मकासद और उसूलों को आगे बढ़ाने के लिए पाकिस्तान के पुख्ता अज़्म का इआदा किया है। गजा पर इसराइली हमलों में अक़वामे मुत्तहिदा के 6 कारकुन हलाक हो गए हैं। कौमी हंगामी इमदादी इदारे ने शदीद बारिश की पेशगोई के पेश नज़र मुल्क के मुख्तलिफ हिस्सों में सैलाब का इंतबाह जारी किया है।
1: We'll be right back after this short commercial break. Stay tuned.
2: खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है, जिसका असर पाकिस्तान समेत कई मुमालिक पर पड़ रहा है। ऐसे मुश्किल हालात में वजीर आजम पाकिस्तान की जानिब से अवाम की सहूलत के लिए तारीखी फैसला, वजीर आजम खुसूसी रिलीफ स्कीम का आगाज, जिसके तहत 100 रुपए फी लीटर पेट्रोल रिलीफ की फराहमी, मोटरसाइकिल, चिंची और रिक्शा चलाने वालों के लिए महाना 20 लीटर और 800 सीसी तक छोटी गाड़ियों के मालिकान के लिए महाना 30 लीटर पेट्रोल रिलीफ। रजिस्ट्रेशन का आगाज कर दिया गया है
3: 14 और 15 सितंबर की दरमियानी शब 12 बजे से इस्लामाबाद और 16 और 17 सितंबर की दरमियानी शब 12 बजे से पाकिस्तान भर बशमूल आजाद जम्मू कश्मीर व गिलगित बल्तिस्तान में पेट्रोल रिलीफ हासिल किया जा सकेगा। वन टाइम रजिस्ट्रेशन के लिए अपने शनाख्ती कार्ड पर रजिस्टर्ड मोबाइल नंबर से REG लिखकर स्पेस दें, अपना कौमी शनाख्ती कार्ड नंबर, व्हीकल रजिस्ट्रेशन नंबर, अपने सूबे के नाम का पहला हर्फ, जहां आपकी गाड़ी रजिस्टर्ड है और व्हीकल रजिस्ट्रेशन की तारीख, बमा महीना और साल, चारों तफसीलात स्पेसेस के साथ लिखकर एक ही मैसेज में 9771 पर SMS करें। पेट्रोल पंप जाने से कबल 9771 पर TOK लिखकर SMS करें और अपना टोकन नंबर हासिल करें। टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हो। याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है। अवाम किसी भी धोखाधड़ी और जालसाजी से बचें। मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें। वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ।
4: मौसम बरसात के लिए जरूरी एहतियाती तदाबीर। तेज आंधी और बारिश में बिजली के खंबे, साइन बोर्ड्स और दरख्तों से दूर रहें। रिहायशी इमारतों की छतों की सफाई, मुरम्मत और नकासी आपको यकीनी बनाएं। बरसाती नालों और सीवरेज सिस्टम के अंदर कूड़ा करकट फेंकने से इज्तनाब करें। बोसीदा और कच्चे मकानात के रिहायशी शदीद बारिश की सूरत में महफूज मकामात पर मुंतकिल हो जाएं। बच्चे, बूढ़े, खवातीन और माजूर अफराद पर हंगामी सूरतेहाल में खुसूसी तवज्जो दें। ज़ेरे तामीर इमारात में दाखिल होने या रिहाइश इख्तियार करने से इस्तनाब करें। नशेबी इलाकों के मकीन अपने घरों के तहखाना जात और निचली मंजिलों का अहम और कीमती सामान महफूज और बुलंद मकामात पर मुंतकिल कर लें। जानवरों को हिफाजती टीका जात लगवाएं और उनके चारे को खुश्क मकामात पर रखें। दरियाओं और बरसाती नालों में नहाने और गुजरने से परहेज करें। रेडियो, टीवी, अखबारात, फोन, SMS वगैरह के जरिए मौसम और सैलाबी सूरतेहाल से आगाह रहें। खड़े और बहते पानी में मौसमी और वबाई अमराज से बचाव के लिए खसूसी इकदामात करें। बिजली के आलात को पानी से दूर रखें और जमीन पर गिरी हुई तारों को छूने से इज्तनाब करें। हिफाजत सिर्फ एहतियात में।
5: From analog roots to digital perfection. 28 years of pure sound, local stories, and non-stop music. FM 101.
2: खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है, जिसका असर पाकिस्तान समेत कई मुमालिक पर पड़ रहा है। ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ، وزیر اعظم خصوصی ریلیف اسکیم کا آغاز، جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی، موٹر سائیکل، چنچی اور رکشا چلانے والوں کے لیے ماہانہ 20 لیٹر اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف۔ رجسٹریشن کا آغاز کر دیا گیا ہے 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد، اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا۔ ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں، اپنا قومی شناختی کارڈ نمبر، وہیکل رجسٹریشن نمبر، اپنے صوبے کے نام کا پہلا حرف، جہاں آپ کی گاڑی رجسٹرڈ ہے، اور وہیکل رجسٹریشن کی تاریخ، بما مہینہ اور سال، چاروں تفصیلات سپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں۔ پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں۔ ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہوں۔ یاد رکھیں، رجسٹریشن کا عمل بالکل مفت ہے، عوام کسی بھی دھوکہ دہی اور جالسازی سے بچیں۔ مزید رہنمائی کے لیے www.pmfuelrelief.pk وزٹ کریں۔ وزیر اعظم کی جانب سے عوام کے لیے بڑا ریلیف۔
6: 101 FM۔
7: پاکستان دنیا کے ان 10 ممالک میں شامل ہے جہاں پانی کی قلت تیزی سے بڑھ رہی ہے، اور ہم دانت صاف کرتے وقت نل کھلا چھوڑ دیتے ہیں۔ گھر کا پائپ کئی مہینوں سے لیک ہے اور کسی نے پرواہ ہی نہیں کی۔ ایک رستے ہوئے نل سے روزانہ 14 لیٹر پانی ضائع ہوتا ہے۔ تصور کریں اور گنتے جائیں، دن، ہفتے، مہینے، سال، ہم کتنا پانی ضائع کر رہے ہیں۔ نل بند کریں، پائپوں کی مرمت کریں، پانی کا استعمال سمجھداری سے کریں۔ یہ پانی آپ کا بھی ہے اور آنے والی نسلوں کا بھی۔ FM 101 اسلام آباد، پانی بچائیں، پاکستان بچائیں۔
8: موسلادھار بارش اور شدید ژالہ باری لوگوں کو زخمی اور عمارتوں، گاڑیوں اور کھڑی فصلوں کو نقصان پہنچا سکتی ہے۔ تیز اور مسلسل بارشوں سے پانی چھتوں، گھروں کی بنیادوں اور جوڑ وغیرہ میں اکٹھا ہو کر باعث تکلیف اور جانی اور مالی نقصان کا سبب بن سکتا ہے۔ اس سے بچاؤ کے لیے یہ چند احتیاطی تدابیر اختیار کریں۔ دیواروں، چھتوں اور بنیادوں میں دراڑوں کا مکمل معائنہ کریں۔ دیواروں اور چھتوں میں شگاف کی مرمت کریں، اور اس بات کو یقینی بنائیں کہ تمام سٹرکچر تیز بارشوں کو برداشت کرنے کے قابل ہے۔ عمارتوں کی اکھڑتی ٹائلیں یا اینٹیں ان کو محفوظ کر لیں یا ہٹا دیں، جو شدید بارشوں کے دوران اکھڑ سکتی ہیں اور خطرہ بن سکتی ہیں۔ اس بات کو یقینی بنائیں کہ نکاسی آپ کے نظام میں ملبہ یا کچرا نہ ہو، تاکہ پانی کے جمع ہونے سے بچا جا سکے۔
2: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے، جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے۔ ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ، وزیر اعظم خصوصی ریلیف اسکیم کا آغاز، جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی، موٹر سائیکل، چنچی اور رکشا چلانے والوں کے لیے ماہانہ 20 لیٹر اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف۔ رجسٹریشن کا آغاز کر دیا گیا ہے 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد، اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا۔ ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں، اپنا قومی شناختی کارڈ نمبر، وہیکل رجسٹریشن نمبر، اپنے صوبے کے نام کا پہلا حرف، جہاں آپ کی گاڑی رجسٹرڈ ہے، اور وہیکل رجسٹریشن کی تاریخ، بما مہینہ اور سال، چاروں تفصیلات سپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں۔ پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں۔
3: टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हों। याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है। अवाम किसी भी धोखाधही और जालसाजी से बचें। मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें। वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ।
9: This is FM 101.
10: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, पन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर। द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान। To the one above, FM 101.
11: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
12: Relief scheme के तहत रियायती पेट्रोल हासिल करने के लिए रजिस्ट्रेशन का तरीका अपने मोबाइल मैसेज में REG स्पेस शनाख्ती कार्ड नंबर स्पेस व्हीकल रजिस्ट्रेशन नंबर स्पेस आपकी गाड़ी जहां रजिस्टर्ड है उस सूबे का पहला हर्फ स्पेस और व्हीकल रजिस्ट्रेशन की तारीख लिखकर 9771 पर भेज दें। रजिस्ट्रेशन मुकम्मल होने के बाद फ्यूल पंप जाने से पहले TOK लिखकर 9771 पर भेज दें, जिस पर आपको टोकन नंबर मिलेगा, जिसे पंप पर दिखाकर आप सस्ता पेट्रोल हासिल कर सकेंगे।
13: Yo, big style. FM 101.

0: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے، جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے۔ ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ، وزیر اعظم خصوصی ریلیف سکیم کا آغاز، جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی، موٹر سائیکل، چنچی اور رکشہ چلانے والوں کے لیے ماہانہ 20 لیٹر اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف۔ رجسٹریشن کا آغاز کر دیا گیا ہے۔ 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا۔ ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں، اپنا قومی شناختی کارڈ نمبر، وہیکل رجسٹریشن نمبر، اپنے صوبے کے نام کا پہلا حرف جہاں آپ کی گاڑی رجسٹرڈ ہے، اور وہیکل رجسٹریشن کی تاریخ، بما مہینہ اور سال، چاروں تفصیلات سپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں۔ پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں۔ ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہوں۔ یاد رکھیں، رجسٹریشن کا عمل بالکل مفت ہے۔ عوام کسی
1: شام کے 7 بجے ہیں۔ السلام علیکم، یہ ریڈیو پاکستان ہے، عامر ہاشمی سے خبریں سنیے۔ پہلے اہم خبروں کا خلاصہ۔ وزیراعظم نے برآمدی عمل کو آسان، تیز تر اور مزید شفاف بنانے کی ہدایت کی ہے۔ نائب وزیراعظم نے اقوام متحدہ کے منشور کے مقاصد اور اصولوں کو آگے بڑھانے کے لیے پاکستان کے پختہ عزم کا اعادہ کیا ہے۔ پاکستان اور لبنان نے سیکیورٹی چیلنج سے نمٹنے کے لیے خفیہ معلومات کا تبادلہ بڑھانے پر اتفاق کیا ہے۔ اور مسلم کانفرنس اور کل جماعتی حریت کانفرنس آزاد جموں کشمیر شاخ نے مسئلہ کشمیر پر تعاون کو فروغ دینے پر اتفاق کیا ہے۔
2: Hi, this is FM 101.
3: Hey, we'll be back after this short commercial break.
0: خطے میں جاری کشیدگی کے باعث دنیا بھر میں تیل کی قیمتوں میں ہوش ربا اضافہ ہو رہا ہے، جس کا اثر پاکستان سمیت کئی ممالک پر پڑ رہا ہے۔ ایسے مشکل حالات میں وزیر اعظم پاکستان کی جانب سے عوام کی سہولت کے لیے تاریخی فیصلہ، وزیر اعظم خصوصی ریلیف سکیم کا آغاز، جس کے تحت 100 روپے فی لیٹر پیٹرول ریلیف کی فراہمی، موٹر سائیکل، چنچی اور رکشہ چلانے والوں کے لیے ماہانہ 20 لیٹر اور 800 cc تک چھوٹی گاڑیوں کے مالکان کے لیے ماہانہ 30 لیٹر پیٹرول ریلیف۔ رجسٹریشن کا آغاز کر دیا گیا ہے۔ 14 اور 15 ستمبر کی درمیانی شب 12 بجے سے اسلام آباد اور 16 اور 17 ستمبر کی درمیانی شب 12 بجے سے پاکستان بھر بشمول آزاد جموں کشمیر و گلگت بلتستان میں پیٹرول ریلیف حاصل کیا جا سکے گا۔ ون ٹائم رجسٹریشن کے لیے اپنے شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر سے REG لکھ کر اسپیس دیں، اپنا قومی شناختی کارڈ نمبر، وہیکل رجسٹریشن نمبر، اپنے صوبے کے نام کا پہلا حرف جہاں آپ کی گاڑی رجسٹرڈ ہے، اور وہیکل رجسٹریشن کی تاریخ، بما مہینہ اور سال، چاروں تفصیلات سپیسز کے ساتھ لکھ کر ایک ہی میسج میں 9771 پر SMS کریں۔ پیٹرول پمپ جانے سے قبل 9771 پر TOK لکھ کر SMS کریں اور اپنا ٹوکن نمبر حاصل کریں۔ ٹوکن نمبر پیٹرول پمپ پر دکھا کر رعایتی قیمت پر پیٹرول سے مستفید ہوں۔ یاد رکھیں، رجسٹریشن کا عمل بالکل مفت ہے۔ عوام کسی بھی دھوکہ دہی اور جعلسازی سے بچیں۔ مزید رہنمائی کے لیے www.pmfuelrelief.pk وزٹ کریں۔ وزیر اعظم کی جانب سے عوام کے لیے بڑا ریلیف۔
4: موسم برسات کے لیے ضروری احتیاطی تدابیر۔ تیز آندھی اور بارش میں بجلی کے کھمبے، سائن بورڈز اور درختوں سے دور رہیں۔ رہائشی عمارتوں کی چھتوں کی صفائی، مرمت اور نکاسی آب کو یقینی بنائیں۔ برساتی نالوں اور سیوریج سسٹم کے اندر کوڑا کرکٹ پھینکنے سے اجتناب کریں۔ بوسیدہ اور کچے مکانات کے رہائشی شدید بارش کی صورت میں محفوظ مقامات پر منتقل ہو جائیں۔ بچے، بوڑھے، خواتین اور معذور افراد پر ہنگامی صورتحال میں خصوصی توجہ دیں۔ زیر تعمیر عمارات میں داخل ہونے یا رہائش اختیار کرنے سے اجتناب کریں۔ नशेबी इलाकों के मकीन अपने घरों के तहखाना जात और निचली मंजिलों का अहम और कीमती सामान महफूज और बुलंद मकामात पर मुंतकिल कर लें। जानवरों को हिफाजती टीका जात लगवाएं और उनके चारे को खुश्क मकामात पर रखें। दरियाओं और बरसाती नालों में नहाने और गुजरने से परहेज करें। रेडियो, टीवी, अखबारात, फोन, एसएमएस वगैरह के जरिए मौसम और सैलाबी सूरत हाल से आगाह रहें। खड़े और बहते पानी में मौसमी और वबाई अमराज से बचाव के लिए खसूसी इकदामात करें। बिजली के आलात को पानी से दूर रखें और जमीन पर गिरी हुई तारों को छूने से इज्तनाब करें। हिफाजत सिर्फ एहतियात में।
5: पाकिस्तान दुनिया के उन 10 ममालिक में शामिल है जहां पानी की किल्लत तेजी से बढ़ रही है और हम दांत साफ करते वक्त नल खुला छोड़ देते हैं। घर का पाइप कई महीनों से लीक है और किसी ने परवाह ही नहीं की। एक रस्ते हुए नल से रोजाना 14 लीटर पानी जाया होता है। तसव्वुर करें और गिनते जाएं, दिन, हफ्ते, महीने, साल, हम कितना पानी जाया कर रहे हैं। नल बंद करें, पाइपों की मुरम्मत करें, पानी का इस्तेमाल समझदारी से करें। ये पानी आपका भी है और आने वाली नस्लों का भी। FM 101 इस्लामाबाद, पानी बचाएं, पाकिस्तान बचाएं।
6: मूसलाधार बारिश और शदीद झालाबारी लोगों को जख्मी और इमारतों, गाड़ियों और खड़ी फसलों को नुकसान पहुंचा सकती है। तेज और मुसलसल बारिशों से पानी छतों, घरों की बुनियादों और जोड़ वगैरह में इकट्ठा होकर बाइसे तकलीफ और जानी और माली नुकसान का सबब बन सकता है। इससे बचाव के लिए ये चंद एहतियाती तदाबीर इख्तियार करें। दीवारों, छतों और बुनियादों में दरारों का मुकम्मल मुआयना करें। दीवारों और छतों में शगाफ की मरम्मत करें और इस बात को यकीनी बनाएं कि तमाम स्ट्रक्चर तेज बारिशों को बर्दाश्त करने के काबिल है। इमारतों की उखड़ती टाइलें या ईंटें उनको महफूज कर लें या हटा दें जो शदीद बारिशों के दौरान उखड़ सकती हैं और खतरा बन सकती हैं। इस बात को यकीनी बनाएं कि निकासी आपके निजाम में मलबा या कचरा ना हो ताकि पानी के जमा होने से बचा जा सके।
7: From analog roots to digital perfection. 28 years of pure sound, local stories, and non-stop music. FM 101. The voice you trust.
0: खित्ते में जारी कशीदगी के बायस दुनिया भर में तेल की कीमतों में होश रुबा इजाफा हो रहा है जिसका असर पाकिस्तान समेत कई ममालिक पर पड़ रहा है। ऐसे मुश्किल हालात में वजीर आजम पाकिस्तान की जानिब से अवाम की सहूलत के लिए तारीखी फैसला, वजीर आजम खुसूसी रिलीफ स्कीम का आगाज, जिसके तहत 100 रुपए फी लीटर पेट्रोल रिलीफ की फराहमी, मोटरसाइकिल, चिंची और रिक्शा चलाने वालों के लिए महाना 20 लीटर और 800 सीसी तक छोटी गाड़ियों के मालिकान के लिए महाना 30 लीटर पेट्रोल रिलीफ। रजिस्ट्रेशन का आगाज कर दिया गया है 14 और 15 सितंबर की दरमियानी शब 12 बजे से इस्लामाबाद और 16 और 17 सितंबर की दरमियानी शब 12 बजे से पाकिस्तान भर बशमूल आजाद जम्मू कश्मीर व गिलगित बल्तिस्तान में पेट्रोल रिलीफ हासिल किया जा सकेगा। वन टाइम रजिस्ट्रेशन के लिए अपने शनाख्ती कार्ड पर रजिस्टर्ड मोबाइल नंबर से REG लिखकर स्पेस दें, अपना कौमी शनाख्ती कार्ड नंबर, व्हीकल रजिस्ट्रेशन नंबर, अपने सूबे के नाम का पहला हर्फ, जहां आपकी गाड़ी रजिस्टर्ड है और व्हीकल रजिस्ट्रेशन की तारीख, बमा महीना और साल, चारों तफसीलात स्पेसेस के साथ लिखकर एक ही मैसेज में 9771 पर SMS करें। पेट्रोल पंप जाने से कबल 9771 पर TOK लिखकर SMS करें और अपना टोकन नंबर हासिल करें। टोकन नंबर पेट्रोल पंप पर दिखाकर रियायती कीमत पर पेट्रोल से मुस्तफीद हो। याद रखें, रजिस्ट्रेशन का अमल बिल्कुल मुफ्त है। अवाम किसी भी धोखाधड़ी और जालसाजी से बचें। मजीद रहनुमाई के लिए www.pmfuelrelief.pk विजिट करें। वजीर आजम की जानिब से अवाम के लिए बड़ा रिलीफ।
8: This is FM 101.
4: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, पन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर. द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान. ट्यून इन टू द वन अबव FM 101.101.
8: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.